0: श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो लोक तथा आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। सर्वोच्च न्यायालयले निर्वाचन आयोगद्वारा मतदाता सूचीको विशेष गहन पुनरीक्षण प्रक्रियाको वैधतालाई यथावत राखेको छ। न्यायालयले यो लोक प्रतिनिधित्व अधिनियम 1950 अनुरूप बताएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका विभिन्न भागहरूमा बढ्दो तापमानका बीच नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ। मौसम विभागले हरियाणा, मध्यप्रदेश, पंजाब, राजस्थान, उत्तर प्रदेश र महाराष्ट्रको विदर्भमा भीषण लू चल्ने अनुमान गरेको छ। भारत र क्यानाडाले 2030 द्विपक्षीय व्यापारलाई 50 अर्ब अमेरिकी डलरसम्म बढाउने साझा लक्ष्यको पुष्टि गरेका छन्। एससीले नीट यूजी 2026 परीक्षाको पेपर लीक मामिलामा थप 2 आरोपीहरूलाई गिरफ्तार गरेको छ। अमेरिकाका रिपब्लिकन सिनेटर लिन्से ग्राहमले पाकिस्तानले अब्राहम सम्झौतामा सामेल हुन अस्वीकार गरेकोमा कडा आलोचना गर्नुभएको छ। उहाँले इरानसित सम्बन्धित कुनै पनि कूटनीतिमा पाकिस्तानको भूमिका गहिरो समस्याग्रस्त छ भन्नुभयो। र आईपीएल क्रिकेटमा आज मोहालीको न्यू चण्डीगढमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच एलिमिनेटर म्याच खेलिनेछ।

0: अब समाचार विस्तारमा। सर्वोच्च न्यायालयले आज निर्वाचन आयोगद्वारा गराइएको मतदाता सूचीको विशेष गहन पुनरीक्षण एसआईआर प्रक्रियाको वैधतालाई यथावत राखेको छ। सर्वोच्च न्यायालयले भनेको छ एसआईआर प्रक्रियाले स्वतन्त्र र निष्पक्ष चुनावको संवैधानिक अनिवार्यतालाई अगाडि बढाउँदछ। सर्वोच्च न्यायालयले आफ्नो फैसलामा निर्वाचन आयोगले लोक प्रतिनिधित्व अधिनियम 1950 अनुच्छेद 324 र उसको अधीन निर्मित नियम अन्तर्गत एसआईआर गराउने शक्ति राख्दछ भनेको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: मुख्य न्यायाधीश सूर्यकान्त और न्यायमूर्ति जॉय माल्या बागची की एक पीठ ने उन रिट याचिकाओं पर फैसला सुनाया जिनमें पिछले साल जून महीने में चुनाव आयोग द्वारा बिहार में एसआईआर आयोजित करने के लिए जारी अधिसूचना को चुनौती दी गई थी। सर्वोच्च न्यायालय ने कहा कि एसआईआर प्रक्रिया का उद्देश्य स्वतंत्र और निष्पक्ष चुनाव के लक्ष्य को हासिल करना है। मुख्य न्यायाधीश सूर्यकान्त द्वारा सुनाए गए फैसले में कहा गया कि विवादित प्रक्रिया को केवल अमान्य नहीं कहा जा सकता है क्योंकि ये नियमित पुनरीक्षण के लिए निर्धारित सामान्य तौर तरीकों के अनुरूप नहीं है। इसलिए नहीं कहा जा सकता है कि निर्वाचन आयोग ने अपनी वैधानिक शक्तियों से अधिक कार्रवाई की है। न्यायालय ने कहा कि ऐसे चुनाव केवल मतदान की प्रक्रिया पर ही निर्भर नहीं करते बल्कि लोकतांत्रिक प्रक्रिया की नींव रखने वाली मतदाता सूचियों की सत्यनिष्ठा सटीकता और विश्वसनीयता पर मौलिक रूप से निर्भर करते हैं। न्यायालय ने इस तर्क को खारिज कर दिया कि चुनाव आयोग द्वारा अपनाई गई प्रक्रिया लोक प्रतिनिधित्व अधिनियम 1950 और मतदाता पंजीकरण नियम 1960 के विपरीत थी। न्यायालय ने इस तर्क को भी खारिज कर दिया कि इस प्रक्रिया से मतदाता सूचियों में पहले से मौजूद व्यक्तियों की नागरिकता की मानित मान्यता समाप्त हो जाती है। समाचार कक्ष से वैष्णवी।
0: केन्द्र सरकारले आज सर्वोच्च न्यायालयलाई ट्रान्सजेन्डरहरूको अधिकार संरक्षण संशोधन अधिनियम 2026 विरूद्ध उच्च न्यायालयमा उसको धेरै याचिकाहरू विचाराधीन रहेको जानकारी गराएको छ। सलिसिटर जनरल तुषार मेहताले मुख्य न्यायाधीश न्यायमूर्ति सूर्यकान्तको अध्यक्षतामा रहेको पीठ समक्ष यस मामिलाको उल्लेख गर्दै स्थानान्तरण याचिकाहरू शुक्रबार सूचीबद्ध गर्न अनुरोध गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किम भ्रमणको दोस्रो दिन आज साँझ सिक्किमको गान्तोकमा आयोजना हुने सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि समारोहमा उपस्थित हुनेछन्। हाम्रा संवाददाता अनुसार 33 विभागहरूमा लगभग 14,000 डिग्रीहरू प्रदान गरिनेछ। 199 महिला सहित 285 मेधावी विद्यार्थीहरूलाई स्वर्ण र रजत पदक प्रदान गरिनेछ। यसअघि राष्ट्रपतिको नाथुला भ्रमण प्रतिकूल मौसमका कारण रद्द गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका विभिन्न भागहरूमा बढ्दो तापमानको बीच मानिसहरूलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री मोदीले हाइड्रेटेड रहन र बाहिर निस्किँदा पानी बोक्न आग्रह गर्नुभएको छ। गर्मीका कारण हुने बढ्दो कठिनाईहरूलाई सामना गर्दै श्री मोदीले भन्नुभयो यस्तो मौसममा संवेदनशीलता एक महत्वपूर्ण सहारा हो। उहाँले तिर्खाएकाहरूलाई एक गिलास पानी दिन सुझाव दिनुभयो। साथै सबैलाई आफ्नो परिवार र प्रियजनहरूसित सम्पर्कमा रहन र स्वास्थ्य जाँच गर्न पनि आग्रह गर्नुभयो। उहाँले दिउँसोको चर्को घाममा बाहिर निस्किनुहोस् र सकेसम्म धेरै आराम गर्नुहोस् भनी बताउनुभयो। उहाँले जनावर र चराहरूको पनि ध्यान राख्ने सल्लाह दिँदै मानिसहरूलाई आफ्नो घर बालकोनी टेरेस पसल वा कार्यालय बाहिर पानीले भरिएको सानो भाँडो राख्न सल्लाह दिनुभएको छ। मौसम विभागले हरियाणा चण्डीगढ मध्यप्रदेश पंजाब राजस्थान उत्तर प्रदेश र महाराष्ट्रको विदर्भका केही ठाउँहरूमा भीषण लूको पूर्वानुमान गरेको छ। आज दिल्लीका केही भागहरूमा पनि मौसम विभागले लूको चेतावनी जारी गरेको छ। शहरको अधिकतम तापमान 43 45 डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ। पश्चिम बंगाल कोंकण र गोवा उडिसा सौराष्ट्र कच्छ तमिलनाडु पुडुचेरी र कराईकलमा गरम र आर्द्र मौसम रहने सम्भावना छ। हरियाणा चण्डीगढ दिल्ली मध्यप्रदेश पंजाब तेलंगाना उत्तर प्रदेश र विदर्भमा आज गरम रहने अनुमान गरिएको छ। मौसम विभागले आज पूर्वोत्तर भारत बिहार आन्तरिक कर्नाटक त्रिपुरा उपहिमालय पश्चिम बंगाल सिक्किम र तेलंगानामा वर्षाको पूर्वानुमान गरेको छ। यसैबीच भोलि असम र मेघालयमा पनि यस्तै स्थिति रहने सम्भावना छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले क्यानाडा भ्रमणको

0: दोस्रो दिन क्यानाडाका टोरेन्टोमा वरिष्ठ नेताहरू र संस्थागत लगानीकर्ताहरूसित धेरै उच्च स्तरीय बैठकहरू गर्नुभएको छ। वाणिज्य तथा उद्योग मन्त्रीले यस बैठकको उद्देश्य द्विपक्षीय सहयोगलाई अझ गहिरो बनाउनु र रणनीतिक क्षेत्रमा लगानी र प्रविधि साझेदारीलाई बढ़ावा दिनु रहेको बताउनुभयो। भ्रमणको क्रममा श्री गोयलले क्यानाडाका अन्तर्राष्ट्रिय व्यापार मन्त्री मनिन्दर सिद्धुसित भारत र क्यानाडा बीच बढ्दो पूरकता बारे चर्चा गर्नुभयो। वहाँले सशक्त सरकार उद्योग सहयोगद्वारा संचालित अझ बलियो र अनुमानित व्यापारिक पारिस्थितिकी तन्त्रको आवश्यकतामा बल दिनुभयो। मन्त्रालयले भनेको छ, दुवै पक्षले 2030 सम्ममा द्विपक्षीय व्यापारलाई $50 अर्ब पुर्याउने आफ्नो साझा लक्ष्यलाई पुष्टि गरेका छन्। दुवै देश यस वर्षको समाप्तिसम्ममा आर्थिक साझेदारी सम्झौता सीईपीए सम्पन्न गर्न पनि सहमत भएका छन्। त्यसपछि दुवै देशका मन्त्रीहरूको सह अध्यक्षतामा क्यानाडा भारत लगानी गोलमेज सम्मेलन भयो। यस सम्मेलनमा पेन्सन फण्ड र ब्याङ्कहरू सहित क्यानाडाका प्रमुख वित्तीय लगानीकर्ताहरू साथै दुवै देशका वरिष्ठ सरकारी प्रतिनिधिहरू उपस्थित थिए। गोलमेज सम्मेलनपछि श्री गोयलले बीमा खाद्य प्रसंस्करण र अन्य क्षेत्रहरू लगायत विभिन्न क्षेत्रका अग्रणी क्यानाडाका कम्पनीहरूसित व्यक्तिगत बैठकहरू पनि गर्नुभयो। प्रवासी भारतीय समुदायलाई सम्बोधन गर्दै श्री गोयलले क्यानाडामा भारतीय समुदायको शक्ति र भारत क्यानाडा व्यापार करिडोरलाई सुदृढ पार्न यसको महत्वपूर्ण भूमिकामाथि बल दिनुभयो।
1: भारत और कनाडा के बीच साझेदारी की सबसे बड़ी ताकत उनकी मजबूत लोकतांत्रिक नींव है। दोनों देश इस बात पर विश्वास करते हैं कि जब सशक्त संस्थाएं कानून के शासन को मजबूती से कायम रखती है, तब दुनिया के सामने यह एक उदाहरण बनता है कि अच्छे मित्र और भरोसेमंद साझेदार किस तरह साथ मिलकर काम करते हैं। दोनों देशों की सरकारों, संस्थाओं, व्यवसायों और आम लोगों के बीच जो आपसी विश्वास और सहयोग है, वही इस रिश्ते को और अधिक मजबूत बनाता है।
0: केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईले नीट यूजी 2026 परीक्षाको पेपर लिक मामिलामा थप दुई आरोपीहरूलाई गिरफ्तार गरेको छ। सीबीआईले यस मामिलामा हालसम्म दिल्ली, जयपुर, गुरुग्राम, नासिक, पुणे, लातुर र अहिल्यानगरबाट कुल 13 जना आरोपीहरूलाई गिरफ्तार गरिसकेको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले सोशल मीडियामा गरिएको एक दावीलाई पूर्ण रूपमा खारेज गरेको छ। उत्तर पुस्तिकाहरूको मूल्याङ्कनका लागि उपयोग गरिने अनस्क्रीन मार्किङ प्रणालीमा कुनै सुरक्षा उल्लङ्घन नभएको सीबीएसईले स्पष्ट पारेको छ। बोर्डले उत्तर पुस्तिकाको वास्तविक मूल्याङ्कन लागि प्रयोग गरिने पोर्टल पूर्ण रूपमा फरक यूआरएलमा काम गर्दछ भनी बताएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मीडिया ह्यान्डल @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी हो। अब्राहम सम्झौतामा सामेल हुन अस्वीकार गरेकोमा अमेरिकाका रिपब्लिकन सिनेटर लिन्से ग्राहमले पाकिस्तानको कडा आलोचना गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्ट मार्फत रिपब्लिकन सिनेटर ग्राहमले इरान सम्बन्धी कुनै पनि कूटनीतिमा इस्लामाबादको भूमिका अत्यन्तै समस्याग्रस्त रहेको बताउनु भएको छ। सिनेटरले भन्नुभयो,
4: सीनेटर ने दावा किया कि ये निर्विवाद है कि ईरानी सैन्य विमान पाकिस्तानी हवाई अड्डों पर रखे जा रहे हैं। उन्होंने इसराइल के खिलाफ शीर्ष पाकिस्तानी अधिकारियों की पिछली टिप्पणियों को भी चिंताजनक बताया। राष्ट्रपति डोनाल्ड ट्रंप के करीबी सहयोगी और पारंपरिक रूप से पाकिस्तान के प्रति मित्रवत माने जाने वाले ग्राहम ने इसराइल के साथ संबंध सामान्य करने का विरोध करने वाले पाकिस्तान के रक्षा मंत्री ख्वाजा आसिफ की पिछली टिप्पणियों का भी जिक्र किया। इन टिप्पणियों में आरोप लगाया गया है कि पश्चिम एशिया में बढ़ते तनाव के बीच ईरान ने पाकिस्तानी हवाई अड्डों पर सैन्य विमान तैनात किए हैं। पाकिस्तान ने अभी तक इन आरोपों पर सार्वजनिक रूप से कोई प्रतिक्रिया नहीं दी है। समाचार कक्ष से मैं मनोज।
0: राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि पी हरिशले राष्ट्रसंघ सुरक्षा परिषदमा पाकिस्तानको कड़ा आलोचना गर्नुभएको छ। वहाँले पाकिस्तान सीमापार आतंकवादमा संलग्न रहेको आरोप लगाउनका साथै भारत विरूद्ध आतंकवादी गतिविधिहरूलाई प्रायोजन गरेकोमा परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो। श्री हरिशले राष्ट्रसंघ सुरक्षा परिषदमा राष्ट्रसंघको चार्टरको उद्देश्य र सिद्धान्तहरूलाई कायम राख्ने संयुक्त राष्ट्र केन्द्रित अन्तर्राष्ट्रिय व्यवस्थालाई मजबूत बनाउने विषयमा खुल्ला बहसको क्रममा यी टिप्पणीहरू गर्नुभएको हो।
5: पाकिस्तान ने भारत के खिलाफ युद्ध बिना उकसावे की आक्रामक कार्रवाइयों और लगातार सीमा पार आतंकवाद को समर्थन देकर संप्रभुता क्षेत्रीय अखंडता और शांतिपूर्ण सह अस्तित्व के सिद्धांतों का उल्लंघन किया है। हजार घाव देकर भारत को कमजोर करने की उसकी नीति आतंकवाद धार्मिक कट्टरता और भारत विरोधी गतिविधियों को लगातार बढ़ावा देने की उसकी सोच को दर्शाती
0: केन्द्रले देशमा हालसम्म इबोला भाइरस रोगको कुनै पनि मामिलाको पुष्टि नभएको बताएको छ। स्वास्थ्य मन्त्रालयले अफ्रिकाका केही भागहरूमा इबोलाका मामिलालाई ध्यानमा राख्दै स्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएको छ। सूत्रहरू अनुसार हालै युगाण्डाबाट फर्केका एक व्यक्तिलाई बेंगलुरूको सरकारी महामारी रोग अस्पतालमा जाँच र चिकित्साको लागि अलग्गै राखिएको थियो। जाँचमा उनको रिपोर्ट नकारात्मक आएको छ। स्वास्थ्य मन्त्रालयले सम्बन्धित राज्य अधिकारीहरूका साथ समन्वयमा भाइरसको नजिकबाट निगरानी गरिरहेको छ र विश्व स्वास्थ्य संगठनको दिशा निर्देश अनुसार सबै आवश्यक कदम चालिरहेको छ। मन्त्रालयले सतर्क र पूर्ण रूपमा तयार रहेको बताएको छ। राजस्थान उच्च न्यायालयले आसाराम बापुलाई आज आंशिक राहत दिँदै उनलाई पोक्सो अधिनियम अन्तर्गत सामूहिक दुष्कर्म सामूहिक यौन उत्पीड़न र आपराधिक षड्यन्त्रसित सम्बन्धित आरोपहरूबाट बरी गरेको छ। यद्यपि न्यायालयले भारतीय दण्ड संहिता अन्तर्गत नाबालिगसित दुष्कर्म मामिलामा उनको सजायलाई यथावत राखेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन प्रधानमन्त्री नरेन्द्र मोदी तथा लोकसभा अध्यक्ष ओम बिरलाले भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूलाई वहाँको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरेका छन्। पण्डित नेहरू भारत स्वतन्त्र भएपछि 15 अगस्त सन् 1947देखि 27 मई सन् 1964सम्म प्रधानमन्त्री हुनुहुन्थ्यो। वहाँको 27 मई सन् 1964मा 74 वर्षको उमेरमा निधन भएको थियो। आईपीएल क्रिकेटमा आज मोहालीको न्यू चण्डीगढमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच एलिमिनेटर म्याच खेलिनेछ। म्याच साँझ 7:30 बजे शुरू हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। सर्वोच्च न्यायालयले निर्वाचन आयोगद्वारा मतदाता सूचीको विशेष गहन पुनरीक्षण प्रक्रियाको वैधतालाई यथावत राखेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका विभिन्न भागहरूमा बढ्दो तापमानका बीच नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ। मौसम विभागले हरियाणा मध्यप्रदेश पंजाब राजस्थान उत्तर प्रदेश र महाराष्ट्रको विदर्भमा भीषण लू चल्ने अनुमान गरेको छ। भारत र क्यानाडाले 2030सम्म द्विपक्षीय व्यापारलाई 50 अर्ब अमेरिकी डलरसम्म बढाउने साझा लक्ष्यको पुष्टि गरेका छन्। यसका साथै समाचार पूरा भयो।
6: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ फिट इण्डिया आइतबारको 75 संस्करण। अनुवादक तथा वाचिका सीमा छेत्री। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। फिट इण्डिया सन्डेज अन साइकल को 75 संस्करण 24 मई 2026 आइतबार आयोजित गरिएको थियो। राष्ट्रमण्डल खेल दिवस को सम्झना गर्दै र अहमदाबादमा आयोजना हुने ऐतिहासिक वर्ष 2030 राष्ट्रमण्डल खेलहरूतर्फ गति निर्माण गर्दै देशभरिका 8,000 भन्दा बढी स्थानहरूमा यसले ठूलो सहभागिता देखाएको थियो। अहमदाबादको प्रतिष्ठित सबरमती रिभरफ्रन्टबाट राष्ट्रिय उत्सवको नेतृत्व गर्दै युवा मामला तथा खेलकुद तथा श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मांडविया, गुजरातका उपमुख्यमन्त्री हर्ष संघवी र
7: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय रहेको छ चौतर्फी विदेश मन्त्रीहरूको बैठक। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। अनुवाद तथा वाचिका सविता छेत्री। भारतले 26 मई 2026मा नयाँ दिल्लीमा क्वाड विदेश मन्त्रीहरूको बैठक आयोजना गर्यो। विदेश मन्त्री डाक्टर एस जयशंकर, अस्ट्रेलियाकी विदेश मन्त्री सुश्री पेनी वोङ, जापानकी विदेश मन्त्री श्री

0: योशिमित्सु मोटेगी र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री श्री मार्को रुबियोले विश्वव्यापी राजनीति र मध्यपूर्वको अवस्थालाई असर गर्ने मुद्दाहरूमा वार्ता गरे। क्वाड चार प्रमुख लोकतन्त्रहरू मिलेर बनेको एक प्रमुख कूटनीतिक र सुरक्षा ढाँचा हो। यसका सदस्यहरू भारत, अस्ट्रेलिया, जापान र संयुक्त राज्य अमेरिका हुन्। यो स्वतन्त्र, खुला र लचिलो इण्डो प्यासिफिक क्षेत्रलाई बढ़ावा दिन स्थापना गरिएको हो। यो समूहले समुद्री सुरक्षा, महत्वपूर्ण खनिज आपूर्ति श्रृंखला र जलवायु परिवर्तन जस्ता साझा मुद्दाहरूमा बारम्बार सहकार्य गर्दछ। यसको ढाँचाले उदयमान प्रविधिहरू, साइबर सुरक्षा र प्रकोप राहतलाई सम्बोधन गर्ने कार्य गर्दछ। हालका वर्षहरूमा क्वाडले इण्डो प्यासिफिकमा विशेष गरी समुद्री सुरक्षा, पूर्वाधार विकास र क्षेत्रीय कनेक्टिभिटीमा प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न पहलहरूको एक श्रृंखला शुरू गरेको छ। अमेरिकी विदेश मन्त्री श्री मार्को रुबियो मई 23 भारत आइपुग्नु भयो र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभयो। उहाँले प्रधानमन्त्रीलाई रक्षा, रणनीतिक प्रविधि, व्यापार र लगानी, ऊर्जा सुरक्षा, कनेक्टिभिटी, शिक्षा र जनता जनता सम्बन्ध लगायतका विस्तृत क्षेत्रहरूमा द्विपक्षीय सहयोगमा भएको निरन्तर प्रगतिको बारेमा जानकारी गराए। रुबियोले पश्चिम एसियाको अवस्था सहित विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा अमेरिकी दृष्टिकोण साझा गरे। प्रधानमन्त्रीले शान्ति प्रयासहरूको लागि भारतको निरन्तर समर्थनलाई पुनः पुष्टि गर्नुभयो र संवाद र कूटनीति मार्फत द्वन्द्वहरूको शान्तिपूर्ण समाधानको लागि आह्वान गर्नुभयो। प्रधानमन्त्रीले राष्ट्रपति ट्रम्पलाई आफ्नो न्यानो अभिवादन व्यक्त गर्नुभयो र उनीहरूको निरन्तर आदान प्रदानको लागि तत्पर रहेको बताउनुभयो। श्री रुबियोले प्रधानमन्त्रीलाई वाशिङटन डीसी भ्रमणको लागि अमेरिकी राष्ट्रपतिको निमन्त्रणा विस्तार गर्नुभयो। डाक्टर एस जयशंकरले अमेरिकी विदेश मन्त्रीसँगको भेटमा क्यारिबियनको आफ्नो हालैको भ्रमणका केही प्रभावहरू साझा गर्नुभयो। वार्ताहरू खाँडीमा भएका पछिल्ला घटनाक्रमहरू र युक्रेन द्वन्द्वमा पनि केन्द्रित थिए। विदेश मन्त्रीले श्री रुबियोलाई जानकारी गराए कि रक्षा र सुरक्षा सहयोगको कुरामा 10 वर्षे प्रमुख रक्षा साझेदारी ढाँचा सम्झौता हालै नवीकरण गरिएको छ। दुवै नेताहरूले रक्षा क्षेत्रमा अगाडि बढ्दै गर्दा मेक इन इण्डिया दृष्टिकोण र हालैका द्वन्द्वहरूबाट लिएका पाठहरूलाई ध्यानमा राख्ने महत्वबारे चर्चा गरे। आर्थिक मोर्चामा डाक्टर जयशंकर र श्री रुबियोले पारस्परिक रूपमा लाभदायक व्यापार सम्बन्धी अन्तरिम सम्झौताको अन्तिम पाठलाई प्रारम्भिक मितिमा समाप्त गर्ने महत्वको बारेमा कुरा गरे। यो फरवरी 2025 प्रधानमन्त्री मोदीको भ्रमणको क्रममा परिकल्पना गरिएको व्यापक द्विपक्षीय व्यापार सम्झौतातर्फको महत्वपूर्ण कदम हुनेछ। भारत र अमेरिकाले ऊर्जा मुद्दाहरूमा पनि चर्चा गरे। भारत सरकारको मौलिक जिम्मेवारी 1.4 अरब जनताको आवश्यकतालाई सम्बोधन गर्नु हो। नागरिकहरूलाई ऊर्जाको पहुँच र किफायतीमा सुनिश्चित गर्न सरकारको प्रमुख उद्देश्य हो। डाक्टर जयशंकर र रुबियोले हालैका महिनाहरूमा ऊर्जा व्यापारमा भएको विस्तारलाई स्वागत गरे। नयाँ दिल्लीमा क्वाड विदेश मन्त्रीहरूको बैठकमा विदेश मन्त्री डाक्टर एस जयशंकरले इण्डो प्यासिफिक क्षेत्रले समुद्री सुरक्षा र आर्थिक चुनौतीहरूसहित आफ्नै चिन्ताहरूको सामना गरिरहेको अवलोकन गरे। यी चुनौतीहरूले बलियो साझेदारी, गहिरो सहकार्य र उदयमान प्रविधिहरूको अधिक प्रयोगको आवश्यकतालाई जोड़ दिँदछ। विदेश मन्त्रीले उल्लेख गरे कि इण्डो प्यासिफिकले आफ्नै रणनीतिक चिन्ताहरू प्रस्तुत गर्दछ, जसमा वृद्धि गरिएको समुद्री सुरक्षा, बलियो आर्थिक विकल्पहरू र अधिक रणनीतिक विश्वास आवश्यक पर्दछ, जुन विश्वसनीय र पारदर्शी साझेदारीद्वारा समर्थित छ। उनले आतंकवादको लागि समूहको शून्य सहनशीलताको पनि पुनः पुष्टि गरे।
1: आकाशवाणी सिलीगुडी अनुष्ठान सुनছেন মিডিয়াম ওয়েব 421.9 মিটার অর্থাৎ 711 কিলোহার্টজ এবং নিউজ অন এআইআর অ্যাপে। এখন গান পরম্পরা অনুষ্ঠানে শুনবেন শরৎ, পরিবেশন করবেন ওস্তাদ আলী আকবর খান। ওস্তাদজি রাগ ভীম পলাশী পরিবেশন করবেন।

0: प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार स्नेहा थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको प्रगतिको लागि पूर्वोत्तर क्षेत्रको विकास महत्वपूर्ण रहेको बताउनु भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले आज नीट यूजी 2026 पेपर लीक प्रकरणको सम्बन्धमा थप 3 जनालाई पक्राउ गरेको छ। वर्ष 2019 लोकसभा चुनावपछि पश्चिम बंगालको सन्देश खालीमा भएको राजनैतिक हिंसा तथा 3 जना भाजपा कार्यकर्ताहरूको हत्या भएको मामलामा केन्द्रीय अन्वेषण ब्यूरोले 10 जना मानिसहरूलाई पक्राउ गरेको छ। पश्चिम बंगालको बारासतबाट लोकसभामा निर्वाचित तृणमूल कांग्रेस सांसद काकोली घोष दस्तीदारले पार्टीका सबै संगठनात्मक पदबाट राजीनामा दिनुभएको छ र पश्चिम बंगालका धेरै जिल्लाहरूमा अहिले भीषण गर्मी र आर्द्रता महसुस भइरहेको छ भने उत्तर बंगालका उप हिमालयन जिल्लाहरूमा वर्षा भइरहेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको प्रगतिको लागि पूर्वोत्तर क्षेत्रको विकास महत्वपूर्ण रहेको बताउनु भएको छ। आज सिक्किमको गान्तोकमा सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले शिक्षालाई सशक्तिकरणको मार्गको रूपमा वर्णन गर्नुभयो र विद्यार्थीहरूलाई आफ्नो विचार, नवप्रवर्तन र पारस्परिक विश्वासको माध्यमबाट राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। राष्ट्रपतिले समाजका कमजोर वर्गको उत्थानमा विशेष योगदान दिन पनि आह्वान गर्नुभयो।
2: नॉर्थ ईस्ट का विकास देश की समग्र विकास के लिए अनिवार्य है। पूर्वोत्तर क्षेत्र का विकास और राष्ट्रीय विकास के लक्ष्य आपस में जुड़े हुए हैं। यहाँ के युवाओं में असीम प्रतिभा है। सिक्किम सहित अन्य राज्यों से आए हुए विद्यार्थियों से मैं आग्रह करना चाहूंगी कि आप सब एक दूसरे के संपर्क में रहे और मिलजुल कर राष्ट्रीय विकास में योगदान देने का भावना में आगे बढ़े।
1: यसअघि राष्ट्रपतिले गान्तोकमा महिलाहरूलाई समर्पित पिंक सिटी रनर आमा दिदी बहिनी बस सेवालाई झण्डा देखाएर शुभारम्भ गर्नुभयो। केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले आज नीट यूजी 2026 पेपर लीक प्रकरणको सम्बन्धमा थप 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महाराष्ट्रको लातुरका एक डाक्टर र पुणे स्थित एक कोचिङ इन्स्टिट्यूटका शिक्षक छन्। अनुसन्धान एजेन्सीले पुणे स्थित अर्को कोचिङ इन्स्टिट्यूटका भौतिक शास्त्र शिक्षकलाई पनि पक्राउ गरेको छ। यस मुद्दामा हालसम्म 13 जनालाई पक्राउ गरिएको छ। ब्यूरोका प्रवक्ताले भन्नुभयो, अनुसन्धान एजेन्सीले यस मुद्दाको सम्बन्धमा हालसम्म 49 स्थानमा छापा मारेको छ। धेरै आपराधिक कागजातहरू, ल्यापटपहरू र मोबाइल फोनहरू बरामद गरेको छ। मन्त्रीमण्डलको आर्थिक मामला समितिले आज सार्वजनिक वितरण प्रणाली अन्तर्गत राशन परिवहन र प्रबन्धन सहायता योजना सार्थक पीडीएसलाई जारी राख्न अनुमोदन गरेको छ। यसका लागि केन्द्र सरकारले 25,530 करोड रुपियाँ आवंटन गरेको छ। नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यो योजना राज्य एजेन्सीहरूलाई अन्तर्राज्यीय खाद्यान्न परिवहनमा सहायता प्रदान गर्नेछ, उचित मूल्य दोकानहरूलाई मदत गर्नेछ र सार्वजनिक वितरण प्रणालीलाई आधुनिकीकरण गर्नमा मदत गर्नेछ। गृहमन्त्री अमित शाहले सार्थक पीडीएस योजनाको दोस्रो चरणको लागि केन्द्रीय मन्त्रीमण्डलले 25,500 करोड रुपियाँ भन्दा बढीको स्वीकृति दिएकोमा स्वागत गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै श्री शाहले सरकारले गरिबी निवारण योजनाहरूलाई अझ पारदर्शी र सुविधाजनक बनाउन प्रविधिहरूलाई एकीकृत गरिरहेको बताउनु भएको छ। सर्वोच्च न्यायालयले आज निर्वाचन आयोगद्वारा गराइएको मतदाता सूचीको विशेष गहन पुनरीक्षण एसआईआर प्रक्रियाको वैधतालाई यथावत राखेको छ। सर्वोच्च न्यायालयले भनेको छ, एसआईआर प्रक्रियाले स्वतन्त्र र निष्पक्ष चुनावको संवैधानिक अनिवार्यतालाई अगाडि बढाउँदछ। सर्वोच्च न्यायालयले आफ्नो फैसलामा निर्वाचन आयोगले लोक प्रतिनिधित्व अधिनियम 1950 अनुच्छेद 324 र यसको अधीन निर्मित नियम अन्तर्गत एसआईआर गराउने शक्ति

0: कांग्रेस प्रमुख ममता ब्यानर्जी विरुद्ध सिलगढी साइबर पुलिस थानामा उजुरी दर्ताको
1: आरोप लगाइएको छ। यसबाहेक 2026 विधानसभा चुनाव अघि विरोध मञ्चबाट तनासँग जोडिएको गम्भीर मुद्दा बनेको छ। यद्यपि यस विषयमा तृणमूल कङ्ग्रेसबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। पुलिसले उजुरीको आधारमा यस विषयमा अनुसन्धान सुरु गरेको छ। आगामी दिनहरूमा यस विषयमा राजनीतिक र कानुनी गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ। गोपाल मुखिया, आकाशवाणी समाचार, खरसाङ।
0: वर्ष 2019 लोकसभा चुनावपछि पश्चिम बंगालको सन्देश खालीमा भएको राजनीतिक हिंसा तथा तीनजना भाजपा कार्यकर्ताहरूको हत्या भएको मामलामा केन्द्रीय अन्वेषण ब्यूरोले सन्देश खालीका कुख्यात शाहजहाँ शेखका निकटवर्ती कादेर मल्ला सहित 10 मानिसहरूलाई पक्राउ गरेको छ।
2: सीबीआई सूत्र अनुसार लामो समयदेखिकै जुटाइएको प्रमाण, साक्षीहरूको बयान तथा स्थानीय स्तरमा प्राप्त सूचनाहरूको आधारमा यो पक्राउ गरिएको हो। पक्राउ पर्ने आरोपीहरूसित सोधपूछ गरी मामिलासित सम्बन्धित थप जानकारी जुटाउने प्रयास गरिँदैछ। यो मामिला 8 जुन 2019 हो। आरोप छ कि लोकसभा चुनावपछि नजाट थाना क्षेत्रमा राजनीतिक झडप भएको थियो। सो अवधि 3 भाजपा कार्यकर्ताहरूको हत्या गरिएको थियो। घटनाको प्रारम्भिक जाँच राज्यको सीआईडीले गरेको थियो। पछि दर्ता चार्जसिटबाट आरोपी शेख शाहजहाँ सहित 28 मानिसहरूको नाम हटाइएको थियो। त्यसपछि मृत भाजपा कार्यकर्ताहरूका परिवारहरूले कलकत्ता उच्च न्यायालयमा याचिका दर्ता गरी सीबीआई जाँच गराउने माग गरेका थिए। उच्च न्यायालयको आदेशपछि केन्द्रीय एजेन्सीले मामिलाको जाँचलाई आफ्नो हातमा लिएको थियो। समाचार कक्षबाट रोशनी छेत्री।
0: पश्चिम बंगालको बारासतबाट लोकसभामा निर्वाचित तृणमूल कांग्रेस सांसद काकोली घोष दस्तीदारले पार्टीका सबै संगठनात्मक पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रदेश अध्यक्ष सुब्रत बक्सीलाई पत्र लेख्दै तृणमूल महिला कांग्रेसको चेयरपर्सन सहित सबै जिम्मेवारीबाट मुक्त गरिदिन अनुरोध गर्नुभएको छ। श्री बक्सीलाई लेखेको पत्रमा उहाँले राशन घोटाला, शिक्षक भर्ती भ्रष्टाचार, प्रशासनिक अनियमितता तथा आर्सिकल मेडिकल कलेज प्रकरण प्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। 2024 महिला चिकित्सकमाथि भएको दुष्कर्म र हत्याको घटनाले आफूलाई व्यक्तिगत रूपमा पनि गहिरो असर पारेको उहाँले उल्लेख गर्नुभएको छ। तृणमूल सांसदले नाम नलिई सांसद कल्याण ब्यानर्जीको असभ्य र अभद्र व्यवहारप्रति पनि असन्तोष जनाउनु भएको छ। साथै पार्टीको रणनीतिकार संस्था आइप्याकको बढ्दो प्रभावलाई पनि उहाँले अपारदर्शी र आलोकतान्त्रिक भन्दै प्रश्न उठाउनु भएको छ। उहाँले आफ्नो निर्णय व्यक्तिगत असन्तोषको कारण नभई नैतिक जिम्मेवारीको कारण भएको स्पष्ट पार्दै अब सामान्य कार्यकर्ताको रूपमा पार्टीमा काम गर्ने बताउनु भएको छ। हालै तृणमूलले उहाँलाई संसदीय दलको मुख्य सचेतक पदबाट हटाएर उक्त जिम्मेवारी पुनः कल्याण ब्यानर्जीलाई दिएको थियो। यसैबीच शुभेन्दु अधिकारीको प्रशासनिक बैठकमा काकोली घोष दस्तीदार सहभागी भएपछि राजनीतिक वृत्तमा नयाँ चर्चा शुरू भएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया

0: हैंडल एक्स मा एट एआईआर न्यूज कर्सिंग अनि फेसबुक मा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ
1: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
2: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको
1: अब तक इस योजना से 8 करोड़ 85 लाख से अधिक लाभार्थी जुड़ चुके हैं अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें
0: अब रहल समाचार पश्चिम बंगालमा अवैध बंगलादेशी अनुप्रवेशकारी तथा शंकास्पद विदेशी नागरिक विरुद्ध प्रशासनले निगरानी कडा बनाएको छ यसै क्रममा राज्यका विभिन्न जिल्लासँगै जलपाइगुडी जिल्लाको राजगंज ब्लक अन्तर्गत फाटापुकुरमा पनि एक होल्डिङ सेन्टर निर्माण गरिँदैछ प्रशासनिक सूत्र अनुसार यस केन्द्रमा अवैध रूपमा बसोबास गरिरहेका शंकास्पद विदेशी नागरिक तथा रोहिङ्ग्या समुदायका मानिसहरूलाई स्थायी रूपमा राखिनेछ त्यसपछि कानूनी प्रक्रिया पूरा गरी उनीहरूलाई आफ्नै देश फर्काउने अर्थात डिपोर्ट गर्ने प्रक्रिया अघि बढाइनेछ प्रशासनले सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै केन्द्रमा निगरानी तथा प्रशासनिक व्यवस्था थप मजबुत बनाइरहेको छ पश्चिम बंगाल सरकारले कथित अवैध बंगलादेशी अनुप्रवेशकारी विरूद्ध डिटेक्ट डिलिट डिपोर्ट नीति लागू गरेपछि उत्तर 24 परगना जिल्लाको बसिरहाट महकुमा अन्तर्गत स्वरूप नगर स्थित हकिमपुर चेकपोस्टमा मानिसहरूको भीड बढ्न थालेको छ
3: हिज मुख्यमन्त्री शुभेन्दु अधिकारीले अवैध अनुप्रवेशकारी पक्राउ परेकोमा उनीहरूलाई गिरफ्तार नगरी होल्डिङ सेन्टरमा राखेर बीएसएफलाई सुम्पने तथा त्यसपछि डिपोर्ट प्रक्रिया अघि बढाइने घोषणा गर्नुभएको थियो मुख्यमन्त्रीको बयानपछि सयौं मानिस बंगलादेश फर्किने आसामा सीमा क्षेत्रमा पुगेका छन् प्रशासनले चारघाट र मीडिया क्षेत्रमा अस्थायी शिविर स्थापना गरी उनीहरूको परिचय तथा कागजपत्र जाँच गरिरहेका छन् हालसम्म कसैलाई पनि सीमा पार गर्न अनुमति दिइएको छैन पुलिसले धेरै व्यक्तिहरू बंगलादेशी नागरिक भएको दावी गर्दै भारतीय परिचय पत्र सहित आएको जनाएको छ सबै कागजातको जाँच पछि मात्र उनीहरूलाई बंगलादेश बोर्डर गार्डको जिम्मा लगाइने बताइएको छ सीमा क्षेत्रमा पुगेका मध्ये धेरै परिवार वर्षौं अघि अवैध रूपमा भारत प्रवेश गरेका थिए उनीहरूले दलाल मार्फत भारत आएको र प्रति व्यक्ति 7,000 रुपियाँ तिरेको बताएका छन् सरकारको कडा निर्देशपछि अब बंगलादेश फर्किने निर्णय गरेको उहाँले बताएका छन् यसैबीच अशोकनगर हाब्रा क्षेत्रबाट पक्राउ परेका 54 जना अवैध अनुप्रवेशकारीलाई मीडिया शिविरमा राखिएको छ उनीहरूमाथि सोधपूछ तथा उनीहरूको कागज पत्रको जाँच भइरहेको छ सीमा क्षेत्रमा अतिरिक्त सुरक्षा बल तैनात गरिएको छ आकाशवाणी खरसाङ समाचार कक्षबाट दिव्यतम अधिकारी
0: प्रवर्तन निदेशालय ईडीले जमिन मालिकहरूबाट जमिन लिएर ठग गरेको आरोपमा कोलकाताको एक निर्माण कम्पनी विरुद्ध अनुसन्धान तीव्र बनाइएको छ यस प्रकरणमा प्रवर्तन निदेशालयको नोटिसपछि कम्पनी प्रमुख मेनका सिंह आज केन्द्रीय अनुसन्धान एजेन्सीको कार्यालयमा उपस्थित हुनुभएको थियो भवानीपुरका 81 वर्षीय प्रवीर मुखर्जीले दिएको उजुरीपछि अनुसन्धानले गति लिएको हो श्री मुखर्जीले सोमबार शुभेन्दु अधिकारीको जनता दरबारमा पुगेर सहयोगको माग गर्नुभएको थियो उहाँले आफ्नो पुर्ख्यौली जमिन प्रमोटर समूहलाई दिए पनि बाचा गरिएको फ्ल्याट नपाएको तथा उहाँ अहिले भाडाको घरमा बस्न बाध्य भएको आरोप लगाउनु भएको छ ईडी अधिकारीहरू हिज घटनास्थलमा पुगेर सम्बन्धित कागजातहरूको पनि जाँच गरेका थिए यसैबीच उहाँले प्रमोटरले फ्ल्याट दिलाइदिने भन्दै 17 लाख रुपियाँ मागेको आरोप पनि लगाउनु भएको छ मगरजुङ चियाबारी स्थित इन्दिरा ओझा उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापक विकास शर्माको अध्यक्षतामा यहाँका 5 कक्षादेखि 12 कक्षासम्मका विद्यार्थी नानीहरूलाई लिएर आज सुरक्षित शैशव परियोजना जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ अनुज्ञालयको विशेष तत्वावधानमा आयोजित यस कार्यक्रममा काउन्सिलर स्कूल हेल्थ सुके पोखरी बीपीएचसीका प्रिया ठकुरी चाइल्ड प्रोटेक्सन अन वर्कर अनुज्ञालयका रक्षन्दा मुखिया चाइल्ड प्रोटेक्शन वर्कर अनुज्ञालयका तितेश गिरीको विशेष उपस्थिति रहेको थियो। पश्चिम बंगालका धेरै जिल्लाहरूमा अहिले भीषण गर्मी र आर्द्रता महसुस भइरहेको छ। राज्यका अधिकांश भागहरूमा अधिकतम तापमान 38 43 डिग्री सेल्सियसको बीचमा छ, जसले सामान्य जनजीवन प्रभावित भइरहेको छ। पश्चिम मेदिनीपुर र खड़गपुर क्षेत्रहरूमा गर्मी सबैभन्दा अधिक छ, तापमान 40 41 डिग्री सेल्सियससम्म पुगेको छ, जबकि बढ्दो आर्द्रताले तापमान 43 45 डिग्री सेल्सियससम्म पुर्याएको छ। मौसम मुख्यतः सफा र आंशिक रूपमा बादल लागेको छ, यद्यपि मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना भने रहेको छ। यसैबीच उत्तर बंगालका उपहिमालयन जिल्लाहरूमा मौसम अपेक्षाकृत चिसो छ। दार्जीलिङ र जलपाइगुडी लगायतका क्षेत्रहरूमा बेला बेलामा आधी बेहरी चलिरहेको छ, जसले गर्दा तापमान घटेको छ। मौसम विभाग अनुसार आगामी दिनहरूमा दक्षिण बंगालमा गर्मीबाट राहत पाउने सम्भावना कम छ, जबकि उत्तर बंगालमा आंशिक वर्षा जारी रहने सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको प्रगतिको लागि पूर्वोत्तर क्षेत्रको विकास महत्वपूर्ण रहेको बताउनु भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीबीआईले आज नीट यूजी 2026 पेपर लिक प्रकरणको सम्बन्धमा थप 3 पक्राउ गरेको छ। पश्चिम बंगालको बारासातबाट लोकसभामा निर्वाचित तृणमूल कांग्रेस सांसद काकुली घोष दस्तीदारले पार्टीका सबैभन्दा संगठनात्मक पदबाट राजीनामा दिनुभएको छ र पश्चिम बंगालका धेरै जिल्लाहरूमा अहिले भीषण गर्मी र आर्द्रता महसुस भइरहेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
4: आकाशवाणी सिलगढी अनुष्ठान प्रचारित হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটারে অর্থাৎ 711 কিলোহার্টজ। এখন শুনবেন হিন্দি ছায়াছবির গান। প্রথম ছবি টিউবলাইট, শিল্পী রাহাত ফতেহ আলী খান, গানটিতে সুর দিয়েছেন প্রীতম।

नियमावलीको विशेष गहन संशोधन एसआईआर प्रक्रियाको वैधतालाई समर्थन गरेको छ। सर्वोच्च अदालतले एसआईआर प्रक्रियाले स्वतन्त्र र निष्पक्ष चुनावको संवैधानिक अनिवार्यतालाई अगाडि बढ़ाएको बताएको छ। अदालतले जनताको प्रतिनिधित्व ऐन 1950 धारा 324 र यस अन्तर्गत बनेका नियमहरू अन्तर्गत एसआईआर सञ्चालन गर्ने अधिकार निर्वाचन आयोगलाई रहेको फैसला सुनायो। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायाधीश जोयमाला बागची सम्मिलित इजलासले गत वर्ष जूनमा बिहारमा एसआईआर सञ्चालन गर्न निर्वाचन आयोगले जारी गरेको अधिसूचनालाई चुनौती दिने रिट याचिकाहरूमा फैसला सुनाएको हो। भारतीय जनता पार्टीले सर्वोच्च अदालतको एसआईआरलाई पूर्ण रूपमा संवैधानिक घोषणा गर्ने निर्णयको स्वागत गरेको छ। नयाँ दिल्लीमा पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता सुधांशु त्रिवेदीले यो निर्णयलाई कंग्रेस लगायत विपक्षीहरूको संवैधानिक हारको रूपमा वर्णन गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सर्वोच्च अदालतले कक्षा 9 विद्यार्थीहरूलाई कम्तीमा 2 भारतीय भाषाहरू सहित 3 भाषाहरू पढ्न अनिवार्य गर्ने केन्द्रीय माध्यमिक शिक्षा बोर्डको नीतिलाई चुनौती दिने निवेदनमाथि विचार गर्नेछ। सर्वोच्च अदालतले आज केन्द्र सरकार, बोर्ड र राष्ट्रिय शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषदलाई 2 हप्ताभित्र जवाब माग गर्दै सूचना जारी गरेको छ। माध्यमिक शिक्षा बोर्डले जुलाई 1 कक्षा 9 विद्यार्थीहरूलाई कम्तीमा 2 भारतीय भाषाहरू सहित 3 भाषाहरू पढ्न अनिवार्य गर्ने परिपत्र जारी गरेको थियो। केन्द्रीय अनुसन्धान ब्यूरोले आज नीट यूजी 2025 पेपर चुहावट प्रकरणमा थप 3 जनालाई पक्राउ गरेको छ। यसमा महाराष्ट्रको लातूरका 1 डाक्टर र पुणेको 1 कोचिङ इन्स्टिच्यूटका 1 शिक्षक समावेश छन्। अनुसन्धान एजेन्सीले पुणेको अर्को कोचिङ इन्स्टिच्यूटका भौतिकशास्त्र शिक्षकलाई पनि पक्राउ गरेको छ। यस मुद्दामा अहिलेसम्म 13 जनालाई पक्राउ गरिसकिएको छ। ब्यूरोका प्रवक्ताका अनुसार अनुसन्धान एजेन्सीले यस मुद्दामा 49 स्थानमा छापा मारेको छ र धेरै आपराधिक कागजातहरू, ल्यापटपहरू र मोबाइल फोनहरू बरामद गरेको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले क्यानाडा भ्रमणको 2 दिन टोरन्टोमा वरिष्ठ क्यानाडियाली नेताहरू र संस्थागत लगानीकर्ताहरूसँग उच्चस्तरीय बैठकहरू गर्नुभयो। वाणिज्य तथा उद्योग मन्त्रीले यी बैठकहरूको उद्देश्य द्विपक्षीय सहयोगलाई मजबूत बनाउनु र रणनीतिक क्षेत्रहरूमा लगानी र प्रविधि साझेदारीलाई प्रवर्धन गर्नु रहेको बताउनुभयो। दुई देशले 2030 द्विपक्षीय व्यापारलाई 50 अर्ब डलर पुल्याउने लक्ष्यलाई पुनः पुष्टि गरेको मन्त्रालयले बताएको छ। मौसम विभागले हरियाणा, चण्डीगढ, मध्यप्रदेश, पंजाब, राजस्थान, उत्तर प्रदेश, महाराष्ट्रको विदर्भका केही भागहरू र दिल्लीमा उखुम गर्मीको लहर आउने पूर्वानुमान गरेको छ। पश्चिम बंगालको तराई क्षेत्र, कोंकण र गोवा, ओडिशा, सौराष्ट्र, कच्छ, तमिलनाडु, पुडुचेरी र कराईकलमा तातो र आर्द्र मौसमको अपेक्षा गरिएको छ। राजस्थानमा तीव्र गर्मी बढ़ेसँगै आज राज्यका 5 जिल्लाहरूमा उखरमौलो गर्मीको चेतावनी जारी गरिएको छ। संघ लोक सेवा आयोगले पहिलो पटक निजामती सेवा प्रारम्भिक परीक्षा 2026 लागि अस्थायी उत्तर कुञ्जी जारी गरेको छ। आयोगले एक विज्ञप्तिमा जनाए अनुसार परीक्षामा सहभागी भएका उम्मेद्वारहरूले मे 31 साँझ 6 बजेसम्म upscionline.nic.inमा उपलब्ध अनलाइन प्रश्न पत्र पोर्टल मार्फत आफ्नो आपत्ति पेश गर्न सक्नेछन्। आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको एलिमिनेटर खेल आज मोहालीको न्यू चण्डीगढमा खेलिनेछ। खेल साँझ 7:30 बजे शुरू हुनेछ। विजेता टोलीले शुक्रबार 2 क्वालिफायरमा गुजरात टाइटनसँग खेल्नेछ। फाइनल खेल मे 31 अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। ब्याडमिण्टनमा भारतीय सटलर एचएस प्रणयले आज सिंगापुर ओपन्समा पुरूष एकलमा 5 वरियताका इण्डोनेसियाका जोनाथन क्रिस्टीलाई पराजित गर्दै पहिलो राउण्डमा जीत हासिल गरे। यद्यपि अर्को राउण्डको खेलमा किदाम्बी श्रीकान्त सिंगापुरका लो किन युसँग पराजित भए।
पछि